यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यको प्रशासनिक व्यवस्थालाई अझ गतिशील बनाउनका लागि आउँदो 2 अक्टोबरदेखि सरकारले प्रोजेक्ट सद्भावना शुरू गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो एक पत्रकार सम्मेलनमा यो कुरा घोषणा गर्दै ई गभर्नेन्सको माध्यमबाट सरकारी विभागहरूमा वर्षौंदेखि अड्किएका फाइलहरूको द्रुत समाधान गर्न सरकारले यो कदम चालेको बताउनुभयो। मुख्यमन्त्रीले जनाएअनुसार हाल विभिन्न सरकारी विभाग, निर्देशनालय र उप आयुक्त कार्यालयहरूमा 3 लाखभन्दा बढी फाइलहरू थुप्रिएर रहेका छन्। प्रोजेक्ट सद्भावना मार्फत यी फाइलहरू सूक्ष्म निरीक्षण गरी निष्पत्तिका व्यवस्था गरिने मुख्यमन्त्रीले बताउनुभयो। प्रोजेक्ट सद्भावना अन्तर्गत एक एकजना सचिवलाई 10-10 वटा विभागको जिम्मेवारी दिएको कुरा मुख्यमन्त्रीले बताउनुभयो। त्यसै गरी राज्य सरकारले युवा समाजको कल्याणका लागि छुट्टै एउटा विभाग खोल्ने घोषणा पनि मुख्यमन्त्रीले गर्नुभयो। आउँदो 17 सेप्टेम्बरदेखि यो नयाँ विभाग औपचारिक रूपमा कार्यान्वयनमा आउने उहाँले बताउनुभयो। अर्कोतर्फ आगामी 5 वर्षमा राज्य सरकारले 2 लाख सरकारी नोकरी दिने लक्ष्य निर्धारण गरेको छ। मुख्यमन्त्रीले जनाएअनुसार 2027देखि यो नियुक्ति प्रक्रिया सुरु गरिनेछ। राज्यमा हालै सम्पन्न भएको जनगणनाको पूर्व तयारी अन्तर्गत करिब 12 लाख घरहरूको गणना सम्पन्न भएको छ। जनगणना निर्देशनालय

का निर्देशक विश्वजित तेगुले हिजो यो जानकारी गराएका हुन्। जनगणनाका गणकहरूले हिजोदेखि घर घरै गएर तथ्याङ्क संकलन गरिरहेका छन्। यो प्रक्रिया सेप्टेम्बर 15 चल्नेछ। सर्वसाधारणले स्वगणना प्रक्रियाबाट प्राप्त परिचय पत्र गणकहरूलाई उपलब्ध गराउनु पर्नेछ। यस प्रक्रियामा 85,000 गणकहरू खटाइएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यमा बसोबास गर्ने सबै जाति जनजातिको भाषा संस्कृति असमको अमूल्य सम्पत्ति भएको बताउँदै असमियालाई आफ्नो भाषाका रूपमा स्वीकार गरेका मानिसहरूलाई जनगणनामा असमियालाई नै आफ्नो मातृभाषाको रूपमा उल्लेख गर्न आह्वान जनाउनु भएको छ। कृषि कर्मद्वारा आत्मनिर्भर हुने प्रगतिशील कृषकहरूलाई सम्मान गर्न राज्य सरकारले विशेष कदम चालेको छ। सोही अनुसार राज्य सरकारले कृषि क्षेत्रमा संलग्न युवक युवतीहरूलाई चालू वर्षदेखि मुख्यमन्त्री कृषक उत्कर्ष पुरस्कार प्रदान गर्नेछ। आगामी 5 सरकारले राज्यका 10,000 शिक्षित युवक युवतीहरूलाई यो पुरस्कार प्रदान गर्नेछ। यो पुरस्कार प्राप्त गर्ने कृषकहरूले 1,00,000 रुपियाँको साथै कृषि विभागका सरकारी योजनाहरूसँग जोडिन पाउनेछन्। चालु वर्षमा सरकारले 1,000 उद्यमान कृषकहरूलाई यो पुरस्कार प्रदान गर्नेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो एक पत्रकार सम्मेलन मार्फत यो कुरा सार्वजनिक गर्नुभएको हो। यसैको साथै राज्य सरकारले 80 राजस्व चक्र क्षेत्रमा 3 बसोबास गर्दै आएका मानिसहरूले मात्र जग्गा खरिद गर्न पाउने गरी एउटा नयाँ कानुन बनाउने जानकारी पनि मुख्यमन्त्रीले दिनुभयो। राज्यको हालैको बाढीबाट सर्वाधिक प्रभावित शिवसागर, सराइदो, जोरहाट र गोलाघाट जिल्लाका बाढी प्रभावित मानिसहरूका लागि हिजो दोस्रो चरणको अन्तरिम सहायता प्रदान गरियो। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले यस चरणमा 31,951 बाढी प्रभावित परिवारका लागि 47,93,00,000 रुपियाँ खोलिदिनुभयो। दिसपुरको लोकसेवा भवनमा आयोजित एक पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले यो कुरा प्रकाश गर्नुभयो। असमीय समाजमा पवित्र महिनाको रूपमा मानिने भादो महिनाको आज संक्रान्ति हो। खत्रिय संस्कृतिको मुख्य थलो माजुलीका खत्र र नामघरहरू आज दिनभरि उषा कीर्तन, खोल प्रसङ्ग, बरगीत, गुणमाला कीर्तन र हरिनामको ध्वनिले गुन्जायमान भएको छ। महापुरुष श्रीमन्त शङ्करदेव र श्री श्री माधवदेवको पुण्यतिथि र श्रीकृष्ण जन्माष्टमी परेको यस महिनालाई असमवासीहरूले अत्यन्तै पवित्र मान्ने गर्छन्। महिनाभरि नै राज्यका खत्र र नामघरहरूमा नाम प्रसङ्ग आयोजना गरिन्छ। महापुरुष श्रीमन्त शङ्करदेवको जन्मभूमि बटद्रोवा थानमा भाद महिनाको संक्रान्तिको अवसरमा भव्य तथा उत्साहजनक वातावरण छाएको छ। खेल समाचार। गाले अन्तर्राष्ट्रिय स्टेडियममा भारत र श्रीलङ्का बीच आयोजित 2 टेस्ट क्रिकेट श्रृङ्खलाको पहिलो टेस्टमा हिजो तेस्रो दिन श्रीलङ्काले पहिलो पारीमा सबै विकेट गुमाएर 284 रन बनाएको छ। पहिलो पारीमा भारतले श्रीलङ्का विरुद्ध 177 रनको अग्रता हासिल गरेको छ। यसअघि भारतले हिजो सबै विकेट गुमाएर 462 रन बनाएर आफ्नो पहिलो पारी समाप्त गरेको थियो। देवदत्त पड्डिकलले 167 रन बनाए भने केएल राहुलले 82 र ध्रुव जुरेलले 51 रनको योगदान दिए। आज चौथो दिन भारतले आफ्नो दोस्रो पारीको खेल सुरु गर्दै यो समाचार लेखिन्जेलसम्म 48.5 ओभरमा सबै विकेट गुमाएर 193 रन जोडेको छ। यता 135 इन्डियन अयल डुरन्ड कप फुटबल प्रतियोगितामा हिजो नर्थ इस्ट युनाइटेड एफसीले सिलोङ लाजुङलाई 5-2 गोलले पराजित गरी सेमी फाइनलमा प्रवेश गरेको छ। हाफ टाइमसम्म नर्थ इस्ट युनाइटेडले 2-1 गोलले पछाडि परेको भए तापनि दोस्रो हाफमा बलियो पुनर्गमन गर्दै 4 गोल थपेर जित सुनिश्चित गरियो। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महाभाउबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज भदौ 2 गते मंगलबार औ शुक्ल पक्षको षष्ठी तिथि हो र समय यस बेला अपराह्नको 3:21 भएको छ।

0: यही जानकारी को साथ स्टूडियो में म सन्तोष नेवार सब श्रोता नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आज का कार्यक्रम थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम शीर्षक रहेको छ वृक्षारोपणको महत्व वार्ताकार हुनुहुन्छ पूर्णिमा पोखरेल
1: वृक्ष अथवा रुखले पर्यावरणको सन्तुलन रक्षामा ठूलो भूमिका निभाएको हुन्छ वृक्षले परिवेशमा अक्सिजनको आपूर्तिका साथ हावा बतासलाई शुद्धता गर्ने काम पनि गरेको हुन्छ फोटोसिन्थेसिस अर्थात् प्रकाश संश्लेषण प्रक्रियामा रुखले आफ्नो खाद्य प्रस्तुत गर्ने गर्छ सूर्यको किरण र कार्बन डाइअक्साइड ग्यासको मिश्रणमा फोटोसिन्थेसिस हुन्छ हरियो रुखले हर दिन हाम्रो वातावरणमा रहेको कार्बन डाइअक्साइड ग्यास प्रकाश संश्लेषण प्रक्रियामा अवशोषित गर्छ र अक्सिजन निष्कासित गरी हामीलाई श्वास लिन र बाँच्न सघाउ पुर्याउँछ कुनै पनि ठाउँको जलवायु भौगोलिक अवस्थिति र हरियालीसँग सम्बन्धित रहेको हुन्छ वन जङ्गलले प्रदूषित जलवायुमा सुधार ल्याउने काम पनि गरेको हुन्छ साथै भूमि संरक्षण वन्यजीवनलाई लालन पालन जल संरक्षण आदि कार्यहरू पनि रुख अथवा वृक्षले गरेको कुरा हामी सबैलाई अवगत छ वृक्षारोपणलाई समग्र विश्वमै धेरै ठूलो महत्त्व दिइन्छ किनभने वृक्षले हामीलाई जीवनदान दिन्छ आजको दिनमा यसले एउटा ठूलो क्रान्तिको रूप लिएको छ यस क्रान्तिको जन्म भएको थियो न्युजिल्यान्डमा बिग्रिँदै गएको परिवेशलाई सुधार गर्नको लागि 1972 सनमा गठन भएको ग्रिन पार्टीले न्युजिल्यान्डको पर्खाल नाग्दै संसारभरि नै फैलिन पुग्छ र ग्रिन मुभमेन्ट अर्थात् हरियो विप्लव तथा हरियो आन्दोलनको थालनी हुन्छ ग्रिन पार्टीको उद्देश्य थियो जनतालाई परिवेश रक्षा तथा सन्तुलन हेतु जागरूक गराउनु विश्वको मानिसले सायद पहिलो पटक सोच्न बाध्य भए कि हाम्रो ग्रह आफै जीवित रूपमा रहेको छ यसका अङ्ग प्रत्यङ्गहरू रुख पानी माटो झार वन्यजीवन आदिका रूपमा विकसित भएका छन् तर हामीले पृथ्वीलाई निर्जीव ठान्यौँ र आफ्नो इच्छापूर्तिका लागि केही सोच विचार नगरिकन जथाभावी प्राकृतिक चिजहरू व्यवहार गर्यौँ सभ्यता र उन्नतिका नाममा जङ्गल काटेर गाउँ बनायौँ गाउँले बिस्तारै नगरको रूप लियो र एक दिन महानगरमा परिवर्तित भयो आफ्नो सुविधा र नाफा हेर्दै उद्योग कारखाना आदिको स्थापन गरियो त्यहाँ निस्किएको अपशिष्ट सामग्री नदी अथवा माटोमा फ्याँकियो चारैतिर प्रदूषण फैलियो हामीले फैलाएको प्रदूषणले ओजोन तहलाई प्रभावित पार्यो सूर्यको परावैगनी किरणलाई ओजोन तहले अवशोषित गर्ने गर्छ तर प्रदूषण र धुवाले ओजोन तहलाई क्षतिग्रस्त पारेको कारणले परावैगनी किरण पृथ्वीको वायुमण्डलमा प्रवेश गरेकोमा अनेकौं प्रकारका रोग उत्पत्ति भए जीवकुलमा परावैगनी किरणले नकारात्मक प्रभाव पारेको छ धेरै जीव प्रजाति विलुप्त पनि भएको कुरा गवेषकहरूले पत्तो लगाइसकेका छन् परिवेशको सन्तुलन बिस्तारै बिग्रिँदै गयो मानव अस्तित्व खतरामा रहेको कुरा बिस्तारै अनुभव गर्न थालियो परिवेश विज्ञानी तथा गवेषकहरूले दिएको चेतावनीको महत्त्व मानव जातिले बुझ्दै गयो अनि सारा विश्वमै एउटा जागरूकता फैलियो जसलाई वर्ल्ड वाइड कन्सियसनेस भनिन्छ पृथ्वी जीवित रूपमा रहेको कुरा स्वीकार गर्दै यसका समग्र सृष्टिको सन्तुलन रक्षा गर्ने सोचको प्रवाह हुन्छ यो सोचले भन्छ लिभ एन्ड लेट अदर्स लिभ अर्थात् हामीले प्राकृतिक सम्पद व्यवहार गर्दा प्रकृतिलाई कुनै प्रकारको बाधा पुर्याउनु हुँदैन प्राकृतिक सम्पद भन्नाले रुख पात जीव जनावर पक्षी नदी पहाड हावा आदिलाई बुझिन्छ सस्टेनेबल डेभलपमेन्ट अर्थात् दिगो विकासको लागि प्रकृतिको सन्तुलन राख्न अत्यन्त जरुरी भएको कुराको पत्तो लाग्छ प्राकृतिक सन्तुलन रक्षामा वृक्षारोपणको सबैभन्दा ठूलो भूमिका रहेको पाइन्छ जैविक विविधताले भरिएको यो धरतीलाई पानी र वृक्षले पालन पोषण गरिरहेको छ प्रकृतिलाई विभिन्न रूपले उपयोगमा ल्याउने

0: मानव जातिले यसको सन्तुलन बिगारेको कुरा स्वीकार गर्दै आफ्नो गल्ती सुधार्ने पदक्षेपको एउटा रूप हो वृक्षारोपण। हाम्रो जीवनमा विभिन्न प्रकारका जरुरत आपूर्तिको लागि हामीले रुख काट्ने गर्छौँ। गृह निर्माण, फर्निचर आदिमा रुख काटेर काठ व्यवहार गरिन्छ। त्यसै गरी जङ्गल काटेर घर भेटी जोडिन्छ। खेती गर्नका लागि चाहिने भूमि पनि जङ्गल फाँडेर प्राप्त गरिन्छ। उद्योग, प्रतिष्ठान आदि स्थापन गर्दा कच्चा पदार्थहरू प्रकृतिबाटै लिइन्छ। विशेष गरी कपडा, कागज, फर्निचर आदि उद्योगमा वृक्षको उपयोग भारी मात्रामा गरिन्छ। खाना पकाउन उपयोग गरिने दाउरा पनि प्रकृतिबाटै लिइन्छ। गवेषकहरूको भनाइ छ, इन मेनी कन्ट्रिज व्हाट गोज अन्डर द पट इज कॉस्टलियर देन व्हाट गोज इनसाइड द पट। अर्थात् संसारमा धेरै देश पहिले नै रुखविहीन भएका छन्। जेम्स पेथ, द प्रेसिडेन्ट अफ द वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट भन्नुहुन्छ, वी वेयर सेइङ द्याट वी आर लसिङ द फरेस्ट एट एन एकर ए सेकेन्ड, बट इट इज मच क्लोजर टु एन एकर एन्ड ए हाफ टु ए सेकेन्ड। उपग्रह चित्र अनुसार केवल भारतवर्षमा हर साल करिब 3.7 एकर भूमिबाट जङ्गल विलुप्त गरिन्छ। तर यो त एउटा सरकारी तथ्य हो। वास्तविक अङ्क यो भन्दा धेरै ठुलो रहेको सम्भावना शोधकर्ताहरूले व्यक्त गरेका छन्। डिफरेस्ट्रेसन अर्थात् वन विनाशलाई रोकेर प्रकृतिको सन्तुलन रक्षा गर्नु नै वृक्षारोपणको मूल उद्देश्य हो। वन विनाश प्राकृतिक अथवा मानवीय दुवै कारणले हुन सक्छ। प्राकृतिक कारण भन्नाले भारी वर्षा, खडेरी, बाढी, जङ्गलको आगो, पहिरो, भुइँचालो आदिलाई बुझिन्छ। मानवीय कारण भन्नाले कृषि भूमि, उद्योग स्थापन, गृह निर्माण, बाटो बनाउन, खाना पकाउन, व्यवसाय आदिका लागि गरिरहेको वन विनाशलाई बुझिन्छ। प्राकृतिक अथवा मानवीय कुनै पनि रूपमा भएको वन विनाशले प्रकृतिलाई असन्तुल पारेको कुरा हामीमा अनुभव भएको छ। पर्यावरणविद र गवेषकहरूले कार्बन डाइअक्साइड ग्यासको मात्रा बढेको पुष्टि गरिसकेका छन्। आजको दिनमा ग्लोबल वार्मिङ अर्थात् गोलकीय ताप एउटा ठूलो मुद्दा बनेको छ। पर्यावरण र प्राकृतिक विनाशलाई रोक्ने अनि गोलकीय तापक्रम घटाउने उद्देश्यले जन्मिएको नौलो चेतनाको स्वरूप हो वृक्षारोपण अभियान। जनता पनि धेरै जागरूक बनेका छन्। हर साल 5 जुनको दिनलाई विश्व परिवेश दिवस मनाइन्छ भने 21 मार्चलाई अन्तर्राष्ट्रिय वृक्षारोपण दिवसको रूपमा पालन गरिन्छ। करोडौंको मात्रामा रुख रोपिन्छ, तापनि जनसङ्ख्याको अनुपातमा धेरै कम रहेको कुरा स्पष्ट हुन्छ। गवेषकहरूको भनाइ छ कि पृथ्वीमा अक्सिजनको आपूर्तिका लागि हरेक मानिसले कम्ती पनि 7-8 वटा पौधा रोप्नु आवश्यक छ। सबै जसो देशमा सरकारी अथवा बेसरकारी संस्थाहरूले निकै पहल गरेका छन्। पूर्ण रूपमा सफलता चाहिँ जनताको सहयोगमा मात्र हुनेछ। पर्यावरण रक्षाको लागि भारतमा पनि धेरै आन्दोलन गरिएको कुरा इतिहासमा लेखिएको पाइन्छ। 1700 सनमा खेजरली राजस्थानमा गरिएको विष्णुई मुभमेन्ट,
1: आहार विहार, शिक्षा, इन सभी संस्कारों में बदलाव दिखाई दे रहे हैं। छुई मुई कोमल अबला नहीं तो आत्मविश्वास से संपन्न निडर बेटी है, ये हर पालक का सपना बन रहा है। इसीलिए तो बेटी को भेदभाव रहित लालन पालन करना जरूरी है। दया, क्षमा और शांत को साथ लेकर हक के लिए आवाज उठाना, आत्मसंरक्षण, आत्मनिर्भरता, आर्थिक साक्षरता, अन्याय का प्रतिरोध करना जैसे भावनात्मक दृढ़ता वाले बढ़ाने वाले संस्कार हर बेटी को मिलने चाहिए। सुंदर सी बात लिखी।
2: हमारी एक सखी लिख रही है कि निडर बेटियां विपरीत परिस्थितियों में घबराती नहीं बल्कि अपना बचाव खुद करने में सक्षम होती हैं। जब बेटियों में आत्मविश्वास होता है तो वो अपने करियर, जीवन और अधिकारों से जुड़े बड़े फैसले खुद कर पाती हैं। समाज के रूढ़िवादी तानों और दबावों के सामने वे कभी मानसिक रूप से टूटती नहीं। एक बात मैं गौर कर रही हूं मंजरी जी, कि आज के इस विषय में ज्यादातर महिलाओं की ही टिप्पणी आई है, पुरुषों की टिप्पणी कम मिल रही, क्या बात है? हमें लगता है इस मुद्दे में वो सहमत नहीं है क्या? वैसे अगर सहमत होंगे या नहीं होंगे तो अपनी टिप्पणी आगे साझा कर सकते हैं, हम पढ़कर सुनाएंगे
1: जी।
2: और फिलहाल यहाँ पर एक ब्रेक लेते हैं छोटा सा।